پن د چا میسج راغله دې چې زه زچې تنهایی کې شم نو تاسو هر یو خبره چې کوم نه یادېږي چې تاسو आवाज وا نرم نو مطلب یې کہنی کې مې آپ کی आवाज اگر نہ سنو یقینو کې چې داسې يم چې مونږ نس رخصې وي دي همیشه چې کوم نه خاطر باد خوشحال سو کلو سي جي سبي ها ها ن يو زل ميسج بیا کې يو زل بیا چې کوم نه ميسج را لګلې دي جي سلام جي وعليكم السلام جناب زشان روکڑی کی आवाज में ट्रैक शामिल कर दें ईमान हमारे साथ दे रही हैं ईमान आज इंटरनेट का यहां पे कुछ थोड़ा सा मसला है ट्रैक में शामिल नहीं कर सकता इसलिए मैं एडवांस में आपसे माजरा चाहता हूं भैया प्लीज कोई उर्दू का ट्रैक प्रोग्राम में शामिल कर दें जी ये किसका मैसेज आया जी ये मैसेज का मुझे मतलब समझ नहीं आया कि ये किसका मैसेज आया है

अच्छा बाद में फिर कभी इस ट्रैक के साथ हम मिक्सिंग करेंगे मामा प्रोग्राम और हम अम्मी में हम कमन प्रोग्राम और दोस्ता सलाम वे जी बाबी तो हम कमन सलाम न के यो मामू मोहसन शहजाद कमदन मासरा ना मोहसन शहजादी मोहसन शहजाद ना मुनिशा शहजादी मुनिशा शहजादी या खुदा पाक जबर ग्रान ग्रान नमूने दी मुंग सादा बा दखल की मुंग पदी मेले से बन न पुई गो उतले ना प्रोग्राम के शामिल शो जी उतला गदुन ना वे छे मामू माना दुआ वाला बोले था ना बोले दुआ वाला वही माना दुआ वाला जमा यो सादा हूँ मामा दे जी आगान मुंग आगी सराब लगा ठूकी ठिका लिखा हुआ ना नो हम मामा जी कमदन दा खबर हमेशा तो कमदन दा खबर गई हो वही दास दे बच्चो माना दुआ वाले यो माना लगे जी कमदन दुआ वाले यो ब्याह बच कमदन हो रंग बरंग बगर जाइए लगे जी कमदन जोन خبشی ستاسو نو در خبر ده جی دل ده جگم ده دی شهزادی میسیج کرده ده اور شهزادی میوی چی مانا دعا والی جی نه تانا چی دعا علم نو خزی نوالی دعا نالما نه خزی نه نه بلکه جگم ده مور نه دعا والی نالما

0: अगेन हूर हमारे साथ दे रही है जी, और कह रही है कि प्लीज भैया आतिफ असलम की आवाज में कोई ट्रैक प्रोग्राम में प्ले कर दो, सुनवा दो हमें, थोड़ा सा इंतजार करना पड़ेगा आपको, ठीक है ना। हाय ताहिर भैया सिंह एक ही टिकटा के शो नाइस एंड मी हिरा फ्रॉम सौबी। ताहिर भैया बेबीता उतासा डेर सलाम जी कॉलर गुरु मुसरसुक राज दकम जैना और लास्ट कॉलर भाई दीन आबाद कॉल सिलसिला स्टॉक कॉम जी अस्सलाम वालेकुम। जी मोहतरमा कौन बात कर रही है, कहाँ से? आसमा सोबीना आसमा खी ठीक ठाक है आसमा तासनाम दुआ वालू मंगो ना ता हुजकम दनो खानदल वाल हुजकम दन ता ना दुआ असल सही नहीं तो लेकिन हुजकम दन चाहतो दुआ ना की कसिंगा आसमा कत्तो हेल्फी लगोली के ना दा इयरफोन हेल्फी हुजकम दन ले खुले तनिस देगा ची आवाज दाने दे पोई शमा खुशहाल गुल पशांत दुआ ना के अल्लाह चरदन जुमाम ला भाई उस्ताद बाबी लास देख चुका भैया सही सही आसमा खैर गमदनो सब मसरूफियात मुदी सके सनके
1: और
0: तो रेगुलर और दुन को की राजी और रेगुलर प्रोग्राम और हाँ वही सासो दजड़ो जोर दुमरा दे चितासो अलदम गमदन और सही सलगर कमदन एप्टाबाद हजारे खल्क कमदन लेवानी शिवी दी हरिपुर खल्क लेवानी शिवी दी ओसे कमदन दिलता दसोवे खल्क कमदन लेवानी शिवी दी दा बसकी गे ज खुश कमदन कतास ना लाडम नो ब्याज कमदन नो जाड़ी भाई दुमरा लगच कमदन पड़ो बाने लेका रण नच कमदन मा ओरे यो दा बस सुनी सुनाई लेका यो वग ना ओरे वल वग नच कमदन मा खबर हुआ से
1: भाई दस के गे
0: लगी एकदा से जमा हो सखास खबर ही नहीं जो कुछ कम देना ऐसे खबर ही कौन ना हाँ आसमा माँ दादा से लगी ची ता जड़ बन कम देना सो गम अगस्त दे आओ उससे दे गम अगस्त दे कोड़ बने प्लीज आसमा बता दो नहीं तो मेरी सांसें बंद रो रही हैं आसमा प्लीज प्लीज प्लीज कोई तो रोक ले तायर को वालेकुम अस्सलाम मनाहिल नूर को भी सलाम जी आपको भी सलाम और आप करती क्या होती हैं क्या मतलब कहीं कोई स्टडी वगैरह कर रही हैं घर में होती हैं क्या करती होती हैं
1: कुछ
0: किया करें ना नकम्मे लोग वेले लोग और वो पश्त में कहते हैं नाउजगार लोग इन लोगों की कदर नहीं होती हमारे इस मुआशरे में सही मतलब घर की मसरूफियात हैं चलें अल्लाह ताला आपको खुश रखे जी कुछ किया करें ना नकम्मे लोग वेले लोग और वो पश्त में कहते हैं नाउजगार लोग इन लोगों की कदर नहीं होती हमारे इस मुआशरे में सही मतलब घर की मसरूफियात हैं चलें अल्लाह ताला आपको खुश रखे जी अपना बहुत सारा ख्याल रखिए जी
1: हम तेरे बिन अब रह नहीं सकते प्लीज प्ले करें।
0: अच्छा ये जो आप ट्रैक कह रही हैं हम तेरे बिन अब रह नहीं सकते ये बॉलीवुड ट्रैक है ना मतलब इंडियन ट्रैक है और ये है कि इंडियन ट्रैक्स अलाउ नहीं है पाकिस्तानी मीडिया पे और हम प्ले नहीं कर सकते ठीक है ना कोई अगर आप पाकिस्तानी ट्रैक सुनना चाह रही हैं या पाकिस्तानी किसी ट्रैक की रिक्वेस्ट करना चाह रही हैं तो वो आप कीजिएगा वो मैं कोशिश करूंगा आयला ब्याह हर वक्त गुस्से कहीं ना सही सही सही बस लग इंतजार करो यो सो रोज बाज कमदन जत अस्ता नेम बखेम नुम बखेम نو دا پو بنوم ویو دا فیسلیٹ کمدن ما تا لیکن کمدن ساس بابیم پری خود دا وی چی بس لگ زر کی دا کنا دی جنے تنو ما ولیش کمدنو لگ با زو یو نم چکی تم نو آغاز ما فخیق نکنا بیا زو زر چکم دنو شینج کم ز لاسٹ کالر بہ گرو ما ویل کا دا لاسٹ کالر کم دن من پروگرام کی انٹرٹین کو او دین بعد ہم کالز استا سرا روان دی او دا لاسٹ کالر بھائی السلام علیکم جی لگے تیز خبر کوا تیز خبر کوا دا سے خبر کی چی چرمخ کی چی چلے
2: وعلیکم
0: السلام بھائی خیریت قربان سو خبر گئی کم زینا وی وی دا ماشومان لا ترس بورج کم دینو ویختی وا وا وا وا وا وا وا وا
2: بس بھائی جو ماشومانم تاس تا انتظار گو جتا سے شو واو را لاری بودی کی کبیا با خواب پس تکن مان
0: نو ولی بز چرت کم دینو پینا ڈول خونے ما یا چرت کم دینو دا ڈسپرین گولے خونے ما چی تاس کم دینو پا خوب آرام بان کوئی بھائی
2: ٹھیک تا گولے مرے و جنن دگڑو سکن ہوئی کن جنن رور ہوئی کن
0: خا خا خا نا سی ویا عائشہ تا خوش کم دینو ہر چاہتا لکھ مثالی لگولی دی مات مثالا پلیز ما لگو مات مسالی جی کم دینو دیر زیادہ لگی دلی مکن اللہ تعالیٰ ٹوکل نو جی سنگ جی
2: اندر
0: سنگ ہے بھائی تو خیر ہو زخ چلتا ہوں لیکن جگم دن وہ خخ نہیں ماں تو لیکن جگم دن پدی نیم سر لیکن خوگی زما او نیم سر ٹھیک تے او بیا ہم بیا ہم بیا ہم جگم دن استاد دی مینے دل دا مجبور کنا ماں او دمرم ہے سجونا دمرم ہے سجونا دمرم مینے چے پروگرام تراشا گینے جگم دن او پا دو گوتو جگم دن استاد در نو باسو زمان سرا یا زان چکم دن یرش با چی دا جنکی چکم دن دیر زور آوری دینا بایی من دفت تا زمان دا پایا
2: جا خود تا لو ما او آیا دیا من دل جات خود بکی جو بایی لو نو آیا من تا سرا بکی و بایی تا سرا بکی و بایی تا سرا بکی و بایی تا سرا
0: بکی هم داستا ما
2: واسا بکی و بایی
0: سنگا؟
2: بایی تا سرا پروگرام سرا بکی تا سرا واسا بکی زمان خپل لوی رو نیش که تا سرا رو ریه بس تا سرا پروگرام مورو تا سرا خبری تو دنی
0: دیر زړه ملګه وایو بیا با لکه خلی به چنګ کړي او بیا به کوم دنو جاړې با دیر زما څه پته لګي نن دلته کې ما سبا بل ځای کې ما بھائی ام
2: بس زړه لګي دې
0: بیا با ریډیو لګوي او تایر باندې بیا با ریډیو لګوي او بل بل څوک بل کوم دنو غږي بل لګي کوم دنو استاد والله تاسو باندې کوم دنو باور کول او مس ځان د کار کتلې بس دا یا الله تعالی
2: ما دې کله چې کوم دې
0: ڈیر مننا شکریہ دزان خیال سا تھا او شامل سے مننا شکریہ خا لگا مات دا سلے گی چشپی ہم تا لپسٹک لگو لے لگا دمرا فسٹائل خبری کی چھے وعلیکم السلام اوکے ڈیر مننا تھینکی بھئیا چھتا شرا لے اٹا شرا کم دن پروگرام شامل سے مننا شکریہ خا ڈیر پنا خرو خبر خبر ہی نہ کہی ہو بیا چچا سر خبر ہی گئی ہو ہاں خبر ہی نہ کہ پتی یہ ربا خبر ہی نہ کہ چڑھتا لپسٹک کم دنوں کچا لپسٹک ملا گو کیا نا پیسی ہو لگو پسان خرچی مرچی ہو گئی ہو شکریہ ڈیر مانا نا اس کم دن کال بندو مو زبل دنیا تزم خا اوکے اللہ حافظ ڈیر مانا نا سر عائشہ ارمان پروگرام کے شامل شو جی अच्छा लिसनर्स, ये ना कि अब हम सिलसिला टोटली चेंज करते हैं जी। अगर कोई मुझे मैसेज करना चाहता है तो मैसेज आप कर सकते हैं 03072700666, 03072700666, 03072700666।